नटका मुटु परिया खनी पोदै पोसाएको रानी सरीका परन जस्तो कोदै पाकेको नि मेरा गमको एउटा मामुसिर मुरली सरी पाकी पो गए नखाई छोड्दिन नगरी छोड्दिन भन्न फुलायो नि तिम्रा गाममा लिसोमा थाप्लन् पासोमा थाप्लन् झुर्केसो थाप्लन् मुलागुरी डाफै नजा भन्दैछु।